0: हिप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा
4: दिल दीवाना बिन सजना के
3: आइतबार र मंगलबार दिउँसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंके रेडियो कीप्स एफएम मा
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
12: अब धन्ना नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँदेखि
13: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Nepali sangeetik kshetra ka geet sangeet ko saath ma ramaila segments haru karyakram
4: Music Matza
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा

0: This is Hits 98.3 FM, your companion.
1: Sunao lo yaad, sunao lo geet. Bollywood Golden Hits. Keeps FM 98.3 MHz ma.
2: Dil deewana, bin sajna ke.
1: Aitabar ra mangalbar divso 4 baje. Somvar ra shukravar beluki 10 baje. Purana Bollywood sangeet ko jadu, tapai ki radio Keeps FM ma.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511
7: अब धन नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: Engineer Shah, घर बनाउन खोज्दैछु। कुनै एटा राम्रो होला?
3: अरु होइन, ये एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01591 35 96 98 012 35 444।
4: बाबु, पानीको बिल तिरिदे ल।
5: ल तिरिदे।
6: बाबु, बत्तीको बिल तिरिदे आज।
5: ल ल तिरिदे।
4: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
5: ल त्यो पनि तिरिदे।
4: तर सबै कुरा यति छिटै कसरी तिरिस?
5: किनकि मसँग हाम्रो पात्र छ।
6: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
5: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01 42 35 888 98 012 35 888।
11: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: तपाईं सुन्दै हुनुहुन्छ
4: के
13: ई
4: पी
13: एस
14: किप्स 98.3 FM, योर कम्पानियन।
10: किप्स एफएम 98.3 मेगाहर्ट्ज को प्रस्तुति मॉर्निंग डे टाइम हिट्स।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस

0: स्वास्थ्य को सच्चा साथी।
1: फोन नंबर 4910511 4910511 9851170939 9851170939.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
5: अब धन नमान्नुस्, नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँ देखि।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: केही नौलो
8: रोचक
7: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
8: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा।
9: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् विकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
10: सुनौलो याद, सुनौलो गीत, बलिउड गोल्डन हिट्स।
9: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
10: सुनौलो याद, सुनौलो गीत, बलिउड गोल्डन हिट्स। किप्स एफएम 98.3 मेगाहर्जमा। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादू तपाईँकै रेडियो किप्स एफएममा।
11: Mix Max at 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 PM and Wednesday 9 AM. Station Gibbs FM 98.3 MHz.
1: Namaskar and hardik swagat cha. तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
3: नमस्कार किप्स 98.3 FM
4: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा
5: मिक्स मैच एट 98.3

0: life-changing quotes. संसारमा संगीत र आमा भन्दा राम्रो साथी कोही हुन सक्दैन.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
9: KIPS FM 98.3 MHz, your companion.
10: The radio of new generation.
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
11: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888.
14: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, radio, naya generation ko.
15: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune in to weekly 10. Weekly 10.
16: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
15: on KIPS 98.3

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
1: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
9: This is History of Rock.
10: Monday 3 PM, only on Keeps FM 98.3 megahertz, your companion.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 012 35 444

0: Presque sata bani palvari soda hazar banda bani hotspot haruma free internet ko mazalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

Life-Changing Quotes. शान्ति मुस्कानबाट सुरु हुन्छ, यो भनाई हो मदर टेरेसाको।

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Classic Hindi pop time.
6: Chalne lagi hai hawaye, sagar bhi lehraaye.
5: Classic Hindi pop time at Kips FM 98.3.

0: खुशीको खबर हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस वेन, पार्टिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
1: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ। तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
3: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
2: किन ए एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट, ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-012-35-444।
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
0: कलियुग टाइम्स एवरी डे 11 टू 12

0: équipe, 98.6 FM.
1: Are you ready for the big O? This is Inbox.

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: The world's full of tremendous numbers of trends and your busy schedule Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: Luga logo. Gadi chadne thau samma jau. गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भयो बोलादै के गुनगुनाइरहेको
6: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Sunau lo yaad, sunau lo geet. Bollywood golden hits. FM 98.3 megahertz ma
7: dil deewana din sajna ke
6: aitwar ra mangalwar diuso 4 baje somwar ra shukrawar beluki 10 baje purana bollywood sangeet ko jadu tapai ki radio keeps fm ma
8: this is keeps 98.3 fm your companion
9: Are you ready for the big O?
10: This is Inbox.

0: life-changing quotes. खानाको भोक भन्दा मायाको भोक मिटाउन गाह्रो हुन्छ। यो भनाइ हो मदर टेरेसाको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि।
9: थप जानकारी तथा बुकिङका लागि
10: 01-42-3888 98-12-35-888।
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
15: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
16: Are you ready to turn up the volume and rock out like never before?
17: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
16: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
17: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
16: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
17: Radio station KIPS FM 98.3 MHz.

0: छोडेर जानेलाई भइगो नि जाउँ तर के र जाने
1: Keeps unplugged
0: लास्ट मोडमा नहीं
1: नेपाली आर्टिस्ट सिंगर्सहरुका अनप्लग्ड गीतहरु सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे
0: बगिने बगिने बगिरहेछ यो आँसु तिमीलाई सम्झेर
2: Stay connected with your favorite station Keeps FM 98.3 megahertz
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3.

0: खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ।

0: best romantic Hindi songs. Romantic Hindi songs. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 3544
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: आर यू रेडी टु टर्न अप द वोल्युम एन्ड रॉक आउट लाइक नेभर बिफोर
12: फ्रॉम लेड ज़ेपेलिन टु एसी-डीसी फ्रॉम क्वीन टु द रोलिंग स्टोन्स एन्ड फ्रॉम गन्स एन्ड रोजेस टु निर्वाना वी हैव गॉट द अल्टिमेट प्लेलिस्ट अफ रॉक ग्रेटनेस
11: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
12: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
11: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
12: Radio station. Keeps FM 98.3 MHz.
13: Wake me up. When September ends
14: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
15: भन्ज्याङ चौतारी
14: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
16: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले
17: नेपाल भाषा या न्याय पुछे चौमेता
18: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
19: Yoho Kips FM 98.3 MHz
9: Kips 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: al caramelo.
1: Kips 98.3 FM, your companion.

Life-Changing Quotes. मृत्युले जीवन समाप्त गर्छ, सम्बन्ध होइन। यो भनाई हो मिच एल्बमको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Free internet ko Mazalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
8: Every Monday 5 p.m. and Friday 8 p.m.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो.
6: अब धन नाना मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: यू क्यान डान्स,
9: यू क्यान सिंग, ऑल यू गॉट टू डू इज
10: जस्ट ट्यून इन
11: किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पेनियन, द रेडियो अफ न्यू जेनेरेसन.
12: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो, नयाँ जेनेरेसनको.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप।

0: नेपाल भाषाया न्याय पुसेचौं मेता
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
2: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईं सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
3: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम
4: 98.3। हजुर नमस्कार, किप्स 98.3 एफएम।
5: यो हो किप्स 98.3 एफएम, तपाईं सँगको सहयात्रा।
6: Chemical X
7: on KIPS 98.3.
8: Pop at 98.3.
6: Chemical X.
7: Enjoy.
6: X.

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kipsa FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 9851170939 9851170939
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: राजा मोतीवा मोती नायेवा ने पूछे चंगुटू खेले
10: नेपाल भाषा या न्याय पूछे चौमेता
11: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
12: KIPS 98.3 FM, your companion.
13: Chemical X.
14: On KIPS 98.3.
15: Bomb at 98.3.
13: Chemical X.
14: Enjoy.
13: X.

0: Life-Changing Quotes. जो व्यक्ति कहिल्यै हार मान्दैन उसलाई कसैले पनि हराउन सक्दैन.
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: History of Rock.
4: Here I am, rock you like a hurricane.
5: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
6: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: यु क्यान डान्स,
10: यु क्यान सिङ, ऑल यु गॉट टु डू इज
11: जस्ट ट्यून इन
12: Keeps FM 98.3 MHz, your companion.
13: The radio of new generation.
14: Amilai Sunhos, www.keepsfm.com Marfot. Just tune in, radio, Naya Generation Co.
15: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा. कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा.
16: द विकली काउन्टडाउन शो अफ टप 10 इङ्लिश नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स, Classic Choice, Info House, Fresh Hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
17: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
16: on Keeps 98.3 FM.

0: यो हो KIBS 98.3 FM तपाई सँगको सहयात्रा
1: KIBS FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनु प्यार.
1: Every Friday 12 p.m.
3: उसने जाना कि तारीफ मुमकिन नहीं.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. KIBS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
7: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
6: किन ए एसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तै रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
10: बाबु, पानीको बिल तिरिदे.
11: ल तिरिदे.
12: बाबु, बत्तीको बिल तिर्दे आज.
11: ल ल तिरिदे.
10: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
11: ल त्यो पनि तिर्दे.
10: तर सबै कुरा यति छिटै कसरी तिरिस?
11: किनकि मसँग हाम्रो पात्र छ.
12: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
11: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
3: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: History of Rock.
2: Monday, 3 p.m. Only on Kips FM 98.3 MHz, your companion.
3: 'Halesi Interventional Radiology IR Clinic, Sadhai Tapaisanga.
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
5: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
4: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पार्टिकल, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
6: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
4: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
7: तेरी झ्याप झ्याप बत्ती गएर हैरानी भयो.
8: अब धन नमान्नुहोस्. नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
10: You can dance,
11: you can sing, all you gotta do is
12: just tune in.
13: Kips FM 98.3 MHz, your companion, the radio of new generation.

0: Life-Changing Coach。तपाईलाई नाच्न आउँछ वा आउँदैन भन्ने बारे कसैले मतलब गर्दैन, त्यसैले जुरुक्क उठ्नुहोस् र नाच्ने अवसरको सदुपयोग गर्नुहोस्। यो भनाई हो डेभ ब्यारीको।
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too.Search KIPS FM 98.3 MHz and hit that follow button today.
5: Amilai Sunnuhos, www.kipsfm.com Marfat. Just tune in, Radio Naya Generation Ko.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्, साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888, 98-12-35-888।
11: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। KIPS Most Wanted, KIPS Most Wanted।
12: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
2: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
13: Every Monday 5 p.m. and Friday

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले दिउँसोको 2 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Hollywood Golden Hits.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance,
5: you can sing, all you gotta do is
6: just tune in
5: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

Life-Changing Quotes. तपाईको जीवनमा धेरै मानिसहरू आउने र जाने छन्, तर केवल सच्चा साथीहरूले तपाईको हृदयमा छाप छोड्ने छन्। यो भनाई हो एलिनोर रुजवेल्टको।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 3 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: किप्स यू एन्टरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
5: KIPS FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार श्रोता मित्र स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट किप्स यु कुल किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड म हुँ आरजे युक्ता कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा तपाईँ सुन्न सक्नुहुन्छ ब्युटी हेल्थ वा लाइफ स्टाइल सम्बन्धी कुनै एउटा टपिकमा केही टिप्स वा जानकारी हजुर सो आज हामी विस्तृत रूपमा छलफल गर्दैछौँ विषय तपाईँ कसरी आफ्नो दाँत र गिजाको राम्रो हेरचाह गर्न सक्नुहुन्छ हजुर यही विषय लिएर मसँग केही बुदाहरू छन् जसबारे म तपाईँलाई विस्तारमा भन्नेछु पहिलो बुदा रहेको छ दाँत र गिजाको राम्रो हेरचाह गर्नको लागि तपाईँले दिनमा 2 पटक दाँत माझ्नु पर्ने हुन्छ दिनमा कम्तीमा 2 पटक बिहान र बेलुका दाँत माझ्नु अत्यन्त जरुरी हुन्छ राति सुत्दा मुख सुक्खा हुन्छ र ब्याक्टेरिया छिटो बढ्छन् यदि दाँत नमाझी सुत्नुभयो भने खानाको कणबाट एसिड बन्ने प्रक्रिया बढ्छ जसले दाँतमा किरा लगाउँछ हजुर श्रोता महानुभाव तपाईँले ब्रस गर्दा कम्तीमा 2 मिनटसम्म ब्रस गर्नुपर्ने हुन्छ हजुर दाँतको सबै भाग र किचाहरू पनि ब्रस गर्दा सफा गर्नुहोस् हजुर यो पहिलो टिप मैले तपाईँलाई भनिसके अब हामी सुन्नेछौ गीत गीत रहेको छ चकाचक यो गीत मुभी अतरङ्गिरीबाट रहेको छ यस गीतको कम्पोजर अरेन्जर र प्रड्युसर हुनुहुन्छ एआर रहमान सिङ्गर श्रेया घोषाल हुनुहुन्छ भने लिरिक्स दिनुभएको छ इर्शाद कामिलले

अलराइट श्रोता मित्र हामीले सुन्यौं गीत चकाचक मुभी अतरंगी रे बाट श्रोता मित्र आजको कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म तपाईँलाई भन्दैछु केही टिप्स तपाईँ कसरी आफ्नो दाँत र गिजाको राम्रो हेरचाह गर्न सक्नुहुन्छ हजुर यही विषयमा रहेर दोस्रो बुदा रहेको छ सही तरिकाले ब्रस गर्नुहोस् श्रोता मित्र धेरै मानिसले दाँत जोडले घोटेर माझ्छन् जसले दाँतको इनामेल घिस्रन्छ र गिजा कमजोर बन्न जान्छ ब्रसलाई गिजासँग 45 डिग्री कोणमा राखेर हल्का गोलाकार चालमा माझ्नु उत्तम हुन्छ दाँतको अगाडि पछाडि र चपाउने सतह सबै सफा गर्नुपर्छ साथै जिब्रो पनि सफा गर्दा मुखबाट आउने दुर्गन्ध कम हुन्छ ओके सो यो दोस्रो बुदा मैले विस्तारमा तपाईँलाई भनि नै सके अब फेरि हामी अर्को गीत सुन्नेछौँ अर्को गीत रहेको छ नेपाली गीत खिन्ताङ यस गीतको सिङ्गर हुनुहुन्छ कर्म सत्यन घले लिरिक्स र कम्पोजिसन बियोन्डको रहेको छ भने अरेन्जिङ र मिक्सिङ गर्नुभएको छ प्रिचेश श्रेष्ठले

हजुर श्रोता मित्र हामीले भर्खरै गीत सुन्यौं खिन्ताङ यस गीतको सिंगर हुनुहुन्थ्यो कर्मा सत्यनघले ओके फेरि दाँत र गिजाको राम्रो हेरचाह गर्नको लागि अर्को एउटा बुदा रहेको छ दैनिक फ्लस गर्नु

होस्। हजुर श्रोता महानुभावहरू, दाँतको बीचमा अड्किएको खाना ब्रसले पूर्ण रूपमा निकाल्न सक्दैन, फ्लसले तिसागुरा भाग सफा गर्छ। फ्लस नगरे गिजा सुन्निने, रातो हुने र रगत आउने समस्या हुन सक्छ। दिनमा एक पटक विशेष गरी राति फ्लस गर्न राम्रो बानी हो। ओके, यति भनिसके अब फेरि हामी सुन्नेछौँ अर्को गीत। गीत रहेको छ शरारत फ्रम द मुभी धुरन्धर। यस गीतमा म्युजिक दिनुभएको छ शाश्वत सचदेवले, सिङ्गर्स हुनुहुन्छ मधुबन्ती बागची र ज्यास्मिन सनलास। लिरिक्स यस गीतमा रहेको छ ज्यास्मिन सनलास र शाश्वत सचदेवको। ओके श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि म पुनः उपस्थित हुने नै छु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा, र अरू पनि मसँग थुप्रै टिप्स र रमाइला रमाइला गीतहरू छन् जुन म तपाईँको लागि राख्नेछु। सुन्दै रहनुहोला स्टेसन KIIFM 98.3 MHz।

0: FM 98.3 MHz. Rattenen!
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स कीप्स FM 98.3 MHz मा आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स FM मा
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
6: के भयो बोलादै के गुनगुनाइरहेको
5: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
6: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: Just move your feet.
12: Just move your feet.
11: Enjoy the dance beat.
12: Enjoy the dance beat.
13: Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

0: 98.3 FM, your companion.
1: Gibbs FM 98.3 presents Beauty, Health and Lifestyle. हजुर, ब्रेक पछि पुनः स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज वर्ल्ड वाइड। तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। म हुँ आरजे युक्ता। यस कार्यक्रममा म तपाईँलाई आज केही टिप्सहरू दिँदैछु आफ्नो दाँत र गिजाको कसरी तपाईँले राम्ररी हेरचाह गर्न सक्नुहुन्छ, यही बारे मसँग केही टिप्सहरू रहेका छन्। ओके, सो मसँग अर्को टिप रहेको छ, गुलियो र अमिलो खाने कुरा सीमित गर्नुहोस्। चिनी भएको खाना र पेय पदार्थले मुखभित्र एसिड उत्पादन बढाउँछ, यही एसिडले दाँतको बाहिरी तह बिगार्छ। बारम्बार स्न्याक्स खानुभन्दा निश्चित समयमा मात्र खाना खानु राम्रो हुन्छ। गुलियो खाएपछि पानीले कुल्ला गर्नुहोस् र त्यसै गरी अमिलो खानाले भने दाँतको बाहिरी तह जसलाई इनामेल भनिन्छ यसलाई बिस्तारै घोल्छ, जसलाई हामीले एसिड इरोजन भन्छौँ। यसरी इनामेल पातलो भएपछि तातो चिसो वा मिठो खाँदा दाँत दुख्ने वा झनक्क हुने गर्दछ। एसिडले दाँत कमजोर भएपछि ब्याक्टेरियाले सजिलै असर गर्छ र क्याभिटी हुन सक्छ। त्यसैले श्रोता मित्र, गुलियो र

आवाजमा गीत फेवा तालमा ओके फेरि पनि दाँत र गिजाको हेरचाह कसरी हामीले राम्ररी गर्न सक्छौ यही बारेमा अर्को एउटा बुदा रहेको छ सन्तुलित र पोषिलो आहार खानुहोस् दाँत र गिजा बलियो राख्नको लागि भिटामिन डी र भिटामिन सी आवश्यक हुन्छ दुध दही पनिर साग सब्जी फलफुल जस्ता पोषिलो खानेकुराले गिजालाई स्वस्थ राख्छ र संक्रमणबाट जोगाउँछ राम्रो आहारले शरीरको रोगसँग लड्ने क्षमता पनि बढाउँछ र दाँतलाई पनि बलियो बनाउन मद्दत गर्छ अल राइट अब हामी फेरि सुन्नेछौ गीत नै अब हामी सुन्नेछौ गीत बर्सो रे यो गीत मुभी गुरुबाट रहेको छ यस गीतको सिङ्गर हुनुहुन्छ श्रेया घोषाल कम्पोजर हुनुहुन्छ एआर रहमान लिरिसिस्ट हुनुहुन्छ गुलजार

ओके श्रोता मित्र, हामीले सुन्यौं गीत बर्सोरे फ्रम द मुभी गुरु। अब फेरि पनि दाँत र गिजाको कसरी राम्ररी हेरचाह गर्न सक्छौ हामी, त्यही बारे अर्को टिप रहेको छ। प्रशस्त पानी पिउनुहोस्। पानी प्राकृतिक रूपमा मुख सफा गर्ने माध्यम हो, जसले दाँतमा टाँसिएको खाना हटाउँछ र एसिड कम गर्न सहयोग गर्छ। विशेष गरी खाना खाइसकेपछि पानी पिउनु वा कुल्ला गर्नु दाँतको सुरक्षाको लागि लाभदायक हुन्छ। अब यो टिप पछि फेरि पनि हामी गीत सुन्छौ। गीत रहेको छ मायाले मायालाई दिएको चिनो। यस गीतको सिङ्गर हुनुहुन्छ राजेश पायल राई। सो यो गीत पछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेक पछि श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म फेरि आउनेछु र तपाईँलाई अरू पनि टिप्सहरू ल्याउनेछु र गीतहरू पनि लिएर आउने नै छु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: Kips FM 98.3 presents Pop Hour.
2: Mujhe kaise pata na chala ki tu mainu pyaar.
1: Every Friday 12 PM.
3: Epson M-Series printers. Primarily for crisp, quality black and white prints at a cost of 25 paise per page. Up to 8,000 pages with initial ink. Consuming just 12 watts of power. 45 times lesser than laser printers. And a 1-year warranty or 50,000 prints.
4: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
5: Teri jhap jhap batti gaera hairani bhayo.
6: Aba dhan nana mannus. Non-stop power pauna aba ekdamai kam kharchilo ra bharpardo inverter battery backup system ko lagi. Battery shop New Kathmandu Electric Electronics ma samparka garnu hola. Suruwati mulya matra 16,999 rupiyan dekhi.
7: Samparka Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu. Phone number 5302678. 5302678. Location ko lagi Google garnu hos. Battery Shop New Kathmandu Electric Electronics.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
10: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01 42 35 888 98012
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
14: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
16: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
17: Join our community on Facebook for the latest updates and all the music you love.
16: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
18: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
19: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
20: यो हो किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
1: Kips FM 98.3 presents Beauty, Health and Lifestyle. हजुर श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा पुनः स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज म हुँ आरजी युक्ता संसारभर तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ हाम्रो अनलाइन एड्रेस किप्स एफएम .com मार्फत वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ ओके कार्यक्रममा तपाईँलाई म केही टिप्सहरू दिँदैछु विषय रहेको छ दाँत र गिजाको हेरचाह तपाईँले कसरी गर्न सक्नुहुन्छ ओके सो यही विषयलाई लिएर अर्को बुदा रहेको छ धुम्रपान र श्रुतिजन्य पदार्थबाट टाढा रहनुहोस् चुरोट खैने गुटखा आदिले गिजाको रोग दाँत पहेँलो हुने समस्या र मुखको क्यान्सरको जोखिम बढाउँछ यी पदार्थले गिजामा रगतको प्रवाह कम गर्छ जसले संक्रमण निको हुन ढिला बनाउँछ। स्वस्थ दाँतको लागि यी बानी त्याग्नु अत्यन्त महत्वपूर्ण हुन्छ। ओके श्रोता मित्र, यो बुदा विस्तारमा मैले भनिसके। अब फेरि पनि हामी सुन्नेछौ गीत नै। अब हामी सुन्नेछौ मुभी क्वीनबाट गीत लन्डन थुमक्ता। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ लभ जान्जुवा, सोनु कक्कड र नेहा कक्कड।
0: उधर करो फिर चलेगी यार, आ गई चलेगी फिर, चेक करके नहीं लगा तू यार।

हजुर श्रोता मित्र, हामीले भर्खरै क्वीन मुभीबाट सुन्यौं गीत लन्डन थुमक्ता। ओके, दात र किचाको हेरचाह कसरी गर्न सक्नुहुन्छ त? यही विषयमा रहेर अर्को बुधा म तपाईँको लागि राख्न जाँदैछु। बुधा रहेको छ प्रत्येक छ महिनामा दाँतको परीक्षण गराउनुहोस्। धेरै जसो दाँतको समस्या सुरुमा पीडा रहित हुन्छ, त्यसैले थाहा नपाई बिग्रन सक्छ। नियमित जाँच गर्दा सानो समस्या ठूलो हुनु अघि नै उपचार गर्न सकिन्छ। दन्त चिकित्सकले दाँत सफा वा भनौँ स्केलिङ गरेर जमेको मैलो हटाउँछन्, जसले किचाको रोगबाट बचाउँछ। र यस्तै तरिकाले अरू पनि थुप्रै उपचारहरू तपाईँको दाँतको लागि चाहिएको हुन सक्छ, त्यसैले प्रत्येक छ महिनामा दन्त परीक्षण गराउन राम्रो हुन्छ। ओके, सो यही टिप मैले तपाईँलाई भनिसके। अब हामी सुन्नेछौ करण भट्टको आवाजमा मतिर फर्की हेर न। यस गीतको प्रड्युसर हुनुहुन्छ अनुप कुँवर।

0: बसी बसी।
1: ओके श्रोता मित्र, हामीले सुन्यौ गीत म तिर फर्की हेरन बाई करण भट्ट। सो दाँत र गिजाको हेरचाहको लागि अर्को टिप रहेको छ, ब्रस समयमै फेर्नुहोस्। ब्रसको रेसा बिग्रिएपछि राम्रोसँग सफा गर्न सक्दैन, त्यसैले प्रत्येक 3 महिनामा नयाँ ब्रस प्रयोग गर्न उपयुक्त हुन्छ। यदि तपाईँ बिरामी हुनु भएको छ भने निको भएपछि ब्रस फेर्न अझ सुरक्षित हुन्छ। यस सँगसँगै अर्को पनि बुदा रहेको छ, बाल बालिकाको दाँतको हेरचाहमा विशेष ध्यान दिनुहोस्। सानैदेखि सही बानी बसाल्नु आवश्यक हुन्छ। बच्चालाई दिनमा 2 पटक दाँत माझ्ने बानी लगाउनुहोस्। गुलियो खानेकुरा नियन्त्रण गर्नुहोस् र नियमित दन्त परीक्षण गराउनुहोस्। ओके, सो यो टिप मैले तपाईँलाई दिइसके। अब यस सँगसँगै हामी कार्यक्रमको पनि अन्त्यतिर आइसकेको छौँ। आशा छ आजको यो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल तपाईँलाई राम्रो लाग्यो होला, र साथै मैले तपाईँलाई धेरै उपयोगी कुराहरू पनि भने जुन चाहिँ तपाईँलाई लाभदायक हुनेछ, यस्तो मेरो विश्वास छ। सो यति भन्दै अब म युक्ताको पनि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलबाट बिदा माग्ने बेला भइसकेको छ। ओके, सो एउटा कार्यक्रम अन्तिम गीत राख्दै म बिदा माग्न चाहन्छु। गीत रहेको छ स्विटी तेरा ड्रामा, गीत मुभी बरेली की बर्फीबाट रहेको छ। यस गीतको सिङ्गर हुनुहुन्छ देव नेगी, पौनी पाण्डे र श्रद्धा पण्डित। म्युजिक तनिष्क बागचीको रहेको छ, लिरिक्स रहेको छ शब्बीर अहमद, ऱ्यापको राइटर सिङ्गर हुनुहुन्छ प्रवेश मल्लिक। ओके, सो यति भन्दै कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलबाट म बिदा माग्न चाहन्छु। नमस्कार।

0: life-changing quotes. तपाईको पहिरन भन्दा महत्त्वपूर्ण तपाईको चरित्र हो। यो भनाई हो स्कॉट स्यान्डफोर्डको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Bhaygo ni jam, chode ra jane lai bhaygo ni jam, tarke ra jane lai.
1: KIPS Unplugged.
3: Asta modu ma nahi.
4: नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला। हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: Tips 98.3 FM ma Gazal Sansar.
2: Mujhse milne shama jala kar aaj mahal mein
1: Gazal Sansar.
2: Gum ka khazana tera bhi hai.
3: हरेक शनिबार बेलुकी 10 बजे
4: फुलको डाले डालेमा तिम्रो रूपको लाले
3: नेपाली चलचित्रका सदाबहार गीतहरु
5: मेरो निन्द्रा भोको तिर्खा रात रदिनको किन छोडेको
3: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
3: Stay connected with your favorite station Keeps FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
13: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
16: अब धन नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वांटेड टिप्स मोस्ट वांटेड।
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: राजा मतिवा मतिनायेवा ने पुछे चंगुटु खेले
6: नेपाल भाषा या न्याय पुसे चौमेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: द रेडियो स्टेशन दैट कीप्स यू कूल अलाइव एंड एंटरटेन्ड किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कंपेनियन।
9: एक्सक्यूज मी
10: नॉन स्टॉप बॉलीवुड मेगा हिट्स

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Nepali Pop. Flashback.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईसँग।
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
5: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, नोड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
4: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
6: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511 4910511 98511709 98511709
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
8: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
7: किन एएसी लाइट ब्रिक नै?
8: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
7: वाह, मैले खोजेको जस्तै रहेछ।
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01591 35 96 98 12 35 444।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
0: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स, किप्स एफएम 98.3 मेगाहर्ट्ज मा। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईकी रेडियो किप्स एफएम मा।

0: best romantic Hindi song.
1: Best romantic Hindi song.
0: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 MHz मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: Free Internet ko Madalin Hoss.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my world link and always stay connected wherever you are.
2: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भञ्जाङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz
5: तपाईं सुन्दै हुनुहुन्छ
6: के
5: ई
6: बी
7: एस KIPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.
8: Namaskar, 1 MHz ma, yoho 1 MB radio. Sangraha Sugam Yatra bata, abako geet ko sirsak raheko cha man kurani. Prastut garde hununcha, 1 MB, saath ma hununcha, Mad Zone. यो गीतका संगीत संयोजक हुनुहुन्छ राजन ईशान अनि यो गीतका उत्पादक तथा वितरक हुनुहुन्छ सचिन सिंह

0: र सारण रोकिन गएकोमा खेद प्रकट गर्दछौ।
1: यो हो KIPS 98.3 FM तपाईसँगको सहयात्रा।

0: life-changing quotes. क्षमा दानले विगत बदलन नसके पनि भविष्यलाई चाहिँ सुन्दर बनाउँछ। यो भनाई हो पॉल बोसको।
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
0: You can dance.
5: You can sing. All you gotta do is...
3: Just tune in.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Teri chap chap batti gaera hairani bhayo.
7: अब धन नाना मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
0: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. Just tune in. Radio Naya Generation Co.
2: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
1: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.
6: सौन्दर्य स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: KIPS FM 98.3 MHz. Your companion. Your companion. Your companion.
3: हे तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
4: अब धन नमान्नुस्। नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
6: This is History of Rock.
7: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
8: Tapai sundai hununcha.
9: K
8: E
9: E
8: B
9: S
10: Keeps 98.3 FM, your companion.
6: Mix Max at 98.3.

0: ไปเดินช็อปกิ๊บส์98.3 FM ラジャモティはモティの家はねぶしちゃんぐとけね
1: Nepal भाषा या न्याय पुसी चौमेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: व्हाट्स द सीक्रेट टू सक्सेस
4: सिंपल से यस टू रेडियो एडवर्टाइजिंग
3: योर ब्रांड आवर वॉइस One message, thousands of listeners.
4: Radio advertising, affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: Swastha Jeevan, Sukhi Jeevan. Halesi Clinic, Sadhai Tapai Sangha.
6: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलिसी क्लिनिक नारायणतार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
11: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
10: किन ए एसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तै रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: Babu, pani ko bill tiri de lo.
16: La, tiri de.
17: Babu, batti ko bill tiri de aaja.
16: La, la, tiri de.
15: Dada, internet ko pani last dino hai aaja.
16: La. त्यो पनि तिर्दे
15: तर सबै कुरा यति छिटै कसरी तिरिस
16: किनकि मसँग हाम्रो पात्र छ
17: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
16: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
18: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
20: Stay connected with your favorite station keeps FM 98.3 megahertz
4: Join our community on Facebook for the latest updates and all the music you love
20: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
21: Bali Bob Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
22: May mara saajha May mara
0: This is
1: Kips 98.3 FM, your companion.
22: Mix Max at 98.

Mix Max at 98.3.

0: Life-Changing Quotes. पर्खेर बस्नेहरूले त्यति मात्रै पाउँछन् जति कोसिस गर्नेहरूले छाडेका हुन्छन्। यो भनाई हो एपीजे अब्दुल कलामको।
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: Teri jhap jhap batti gaera hairani bhayo.
4: अब धन नान मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-32-35-888।
11: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10. Weekly 10.
1: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
11: on KIPS 98.3 FM.

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बेलुकीको 7 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक सधैं तपाईसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511709
10: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: नेपाली सुपर हिट्स

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev chhera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
4: किप्स 98.3 एफएम योर कम्पानियन
5: Just move your feet. Enjoy the dance beat.

0: life-changing quotes. प्रेरणा आफै भित्रबाट आउँछ। आफू सकारात्मक हुनुपर्छ। जब तपाईँ सकारात्मक हुनुहुन्छ, राम्रो चिजहरू हुन्छन्। यो भनाइ हो दीप रोयको।
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
2: नेपाली सुपरहिट्स।

0: The Vibe sunday hununsa Kips FM 98.3 MHz your companion
1: Kips time check
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool
4: Keeps you alive
5: Keeps you entertained Kips 98.3 FM your companion your companion your companion
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु Kips 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक

हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचकमा म निज्जल उपस्थित भइसकेको छु। किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्प्यानियन। तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन्ड। वर्ल्ड वाइड तपाईँले हामीलाई सुन सक्नुहुन्छ हाम्रो पात्रो ट्युनिन एप जस्तै एप्सहरू प्रयोग गरेर, साथमा हाम्रो वेबसाइट किप्स एफएम .com पनि हामीलाई मजाले सुन्न सकिन्छ। कार्यक्रम रेडियोमा रोचकमा तपाईँलाई हामी दिने गर्दछौँ विश्वभरि घटेका अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरूको जानकारी, साथमा रमाइलो प्रसङ्गहरू पनि कार्यक्रममा हामी समावेश गर्ने गर्दछौँ। इतिहासमा घटेका रहस्यमय चर्चित घटनाहरू पनि कार्यक्रममा हामी तपाईँ समक्ष राख्ने गर्ने गर्दछौँ। कार्यक्रमलाई सुरु गर्छ पहिलो साङ्गीतिक कोसेलीबाट र गीत भनिरहेको छ ए मेरो हजुर थ्रीबाट, पर न पर न।

0: आफ्नो मन त
1: हजुर श्रोता मित्र, तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचकमा पहिलो रोचक जानकारीतर्फ बल लाग्न चाहन्छु। शीर्षक भनेर रहेको छ, मोटी महिलाहरूका लागि स्वर्ग रहेको एउटा देशको बारेमा हामी चर्चा गर्छौँ। हजुर, कुन चाहिँ रहेको छ त्यो देश? कार्यक्रम रेडियोमा रोचकमा विस्तारमा सुन्छौँ है त। बिहे हुनका लागि केवल सुन्दर देखिनु मात्र पर्याप्त छैन, यदि तपाईँ मरिसियसमा हुनुहुन्छ भने तपाईँ वजनदार पनि हुनुपर्नेछ। मरिसियस यस्तो देश हो जहाँ जिउको वजन बढी भएका युवतीहरू बिहे गर्नका लागि तन्नेरीहरूको रोजाइमा पर्दछन्। त्यसैले मरिसियसमा अविवाहित केटीहरूका लागि जिउको वजन बढी हुनु खुसीको कुरा हो। तपाईँलाई लाग्न सक्छ महिलाहरूको हकमा जिउको मोटोपना तथा बढी वजन सुन्दरताको सबैभन्दा ठूलो शत्रु हो, तर मरिसियसको हकमा यो बिल्कुलै लागू हुँदैन। उल्टै अविवाहित युवती स्लिम भए अर्थात् जिउमा बोसो लागेन भने तनाव सुरु हुन्छ, परिवारजनले नै धेरै खाना र मोटाउन दबाब दिन्छन्। अविवाहित केटाहरूलाई पनि परिवारजनले यस्तै दबाब दिन्छन् हृष्टपुष्ट केटी खोज्न। त्यसैले दुब्ला पातला केटीहरूको बिहे हुनै कठिन हुन्छ। बेहुलीको वजन बढी भएमा त्यस्तो बेहुलीको घरमा खुसी र सौभाग्य लिएर आउने आम विश्वास छ त्यहाँको समुदायमा। त्यसैले परिवारजनहरू आफ्ना छोरीहरूलाई कम भोजन तथा डाइटिङ गर्न रोक लगाउँछन्। यो दुनियाँ पनि विचित्र नै छ। दुनियाँका सबै महिलाहरू जिरो फिगरको पछि कुदिरहेको बेला उता मरिसियसका महिलाको जिन्दगी भने निस्फिक्री छ। उनीहरूको सिद्धान्तै छ, खाऊ पिऊ सुखसँग बस।

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। मेरो नाम हो निज्जल। कार्यक्रम तपाईँ किप्स एफएम 98.3 मेगाहर्ट्जमा सुन्दै हुनुहुन्छ। अहिले लागौं अर्को रोचक प्रसंगतर्फ। इतिहासकै क्रूर तानाशाह जसलाई मान्छेको रगत नदेखि निन्द्रा लाग्दैन थियो। हजुर, यो रोचक प्रसंग कार्यक्रम रेडियोमा रोचकमा। विश्वका इतिहास धेरै खुनी शासकहरूका कुकर्मले भरिएको छ। आफ्ना क्रूर महत्वाकांक्षा तथा अहंकारी इच्छाहरू पूरा गर्नका लागि ती कुख्यात शासकहरूले केही बाँकी राखेनन्। सनकी इच्छाहरू पूरा गर्ने बहानामा ती शासकका दरबारबाट धेरै निर्दोष मानिसका घाँटी छिनिएका कथाहरू इतिहासमा पढ्न पाइन्छ। यस्तै मध्येका एक तानाशाह हुन् ब्लेड ड्राकुला। ब्लेड रोमानियन साम्राज्यका राजा तानाशाह थिए। ओटोमन साम्राज्य तथा टर्की साम्राज्यसँगको युद्धमा उनले ठूलो संख्यामा महिला तथा बालबालिकाको बर्बरतापूर्वक हत्या गरेको इतिहास छ। उनले नवजात शिशुसम्म पनि छाडेनन्। ती सम्राटको रूप पनि भयंकर थियो। डरलाग्दो अनुहार, ठूला ठूला दाँत, साँच्चैकै मानिसको रगत पिउने राक्षस जस्ता। उनको साम्राज्यका मानिस तथा अन्य साम्राज्यका शासकहरू पनि उनको नामदेखि डराउँथे। उनलाई मानिसको रगतप्रति अचम्मको आसक्ति थियो। उनी मानिसहरूलाई खुला ठाउँमा सुत्न लगाई त्यसमाथि घोडा दौडाई मानिसहरूको हत्या गर्दथे र रगतको खोला बगाएर मजा लिन्थे। हरेक बेलुका मानिसको रगत नबगाएसम्म उनलाई रातमा निन्द्रा लाग्दैनथ्यो भनिन्छ। द इम्पलरको नामबाट समेत चर्चित ती शासकलाई विश्वका सबैभन्दा ठूला हत्यारा पनि भनिन्छ। उनले भ्यालेन्सिया राज्यका झण्डै 1,00,000 मानिसलाई यातना दिएर मारेका थिए। त्यो बेला सन् 1476 ती तानाशाहको मृत्यु भएको थियो। उनको मृत्युमा सर्वसाधारणहरूले ठूलो उत्सव मनाए।

0: Johor Kips FM 98.3 MHz.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स. Kips FM 98.3
2: MHz मा.
1: आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो Kips FM मा.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईं सँग.
4: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
7: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
5: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
9: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
8: किन एएसी लाइट ब्रिक नै?
9: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
8: वाह, मैले खोजेको जस्तै रहेछ.
9: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-98-12-35-444.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
14: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888, 98-12-35-888.
15: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
16: बाबु, पानीको बिल तिरिदे ल.
17: ल, तिरिदे.
18: बाबु, बत्तीको बिल तिरिदे आज.
17: ल ल, तिरिदे.
16: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
17: ल, त्यो पनि तिरिदे.
16: तर सबै कुरा यति छिटै कसरी तिरिस?
17: किनकि मसँग हाम्रो पात्र छ.
18: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
17: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
19: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागी गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
15: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
15: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station, Keeps FM 98.3 megahertz.

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक।

कार्यक्रममा लिएको यो पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचकमा म निज्जल छु तपाईँको साथमा। कार्यक्रम तपाईँले किप्स एफएम 98.3 MHz यो कम्पेनियनमा सुन्न सक्नुहुन्छ। किप्स एफएम .com तपाईँले सुन्न सक्नुहुन्छ। हामीलाई वर्ल्ड वाइड हाम्रो पात्रो ट्युनिन एप जस्तै एप्सहरू प्रयोग गरेर पनि हामीलाई सुन्न सकिन्छ। कार्यक्रममा हामी तपाईँ समक्ष राख्ने गर्दछौँ विश्वमा घटेका अनेकौँ रोचक तथा रहस्यमय जानकारीहरू, इतिहासका रोचक प्रसङ्गहरू र तपाईँले इन्जोय गर्न सक्नुहुन्छ नेपाली फिल्मी तथा नेपाली पप सङ। कार्यक्रमलाई अगाडि बढौँ अर्को एउटा रोचक प्रसङ्गबाट नै, जुन चाहिँ रहेको छ एउटा अनौठो जीवको बारेमा जुन चाहिँ खाना नखाई 30 वर्षसम्म बाँच्न सक्दछ। हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। हजुर श्रोता मित्र, हामी अब चर्चा गर्छौँ दुनियाँकै सबैभन्दा अद्भुत जीवको बारेमा। देख्दैमा अनौठो लाग्ने यस जीवको क्षमता झनै अकल्पनीय छ। यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिकहरू पनि नयाँ निष्कर्षमा पुग्न बाध्य भए। पृथ्वीमा प्रलय भएर एक दिन सबै जीवको अस्तित्व समाप्त हुनेछ भन्ने मान्यतालाई यो जीवले गलत साबित गरिदिनेछ। वैज्ञानिकहरूले यो जीवलाई अजम्बरी जीवको उपमा दिएका छन्। यो जीवको नाम वाटर रिज हो। यो जीव ब्रह्माण्डमा पत्ता लागेका सबै ग्रहहरूमा सजिलैसँग बाँच्न सक्नेछ। कुनै पनि चिज नखाइकन यो जीव 30 वर्षसम्म बाँच्न सक्दछ। यति मात्र होइन, यो जीव 150 डिग्री सेल्सियसको तापक्रममा पनि बाँच्दछ। समुद्रमा पाइने वाटर रिज समुद्रको पिँधमा पनि बस्न सक्छ र यसलाई पानीको चापले पनि कुनै असर गर्दैन।

हजुर श्रोता मित्र, अब हामी कार्यक्रममा चर्चा गर्छौँ एउटा अनौठो चलनको बारेमा, जहाँ बिहेपछि हरेक रात ससुराली जानुपर्छ। हजुर, पूरा जानकारी कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ है त। दुनियाँमा सबैभन्दा धेरै जनसङ्ख्या भएको देश चीनमा अनौठो परम्परा र रीतिरिवाज पनि प्रशस्तै छन्। युनान प्रान्तका मुसो आदिवासीमा प्रचलित वैवाहिक संस्कार सायद दुनियाँमै अद्वितीय छ। यो समुदायमा बिहे गरिसकेपछि पनि लोग्ने स्वास्नीहरू आआफ्नो घरमा बस्दछन्। अर्थात् आम रूपमा बिहेपछि बेहुली बेहुलाकोमा जाने प्रचलन यो समुदायमा छैन। विवाहित महिलाहरू आफ्नै माइतीमा बस्दछन्। बिहेपछि लोग्नेहरूले पत्नीलाई आफ्नो घरमा ल्याउने होइन कि हरेक रात ससुराली जान्छन् र पत्नीसँग रात बिताउँछन्। पत्नीसँग रात बिताएपछि अर्को बिहान सबैले उठेर एक्लै आफ्नो घर फर्किन्छन्। उनीहरूको दाम्पत्य सम्बन्धमा कुनै आर्थिक लेनदेन हुँदैन। दुवैलाई चित्त बुझेको दिनसम्म मात्र सम्बन्ध कायम रहन्छ। यति मात्र होइन, सम्बन्धबाट जन्मिएका बाल बच्चाको लालन पालनको दायित्व पनि बाउको हुँदैन। महिलाले नै माइतीको सहयोगमा आफ्ना बाल बच्चाको पालन पोषण गर्नुपर्दछ। यो समुदायमा कुनै पनि महिलाले जन्माउने बालबच्चा हुर्काउने जिम्मेवारी महिलाको लोग्ने वा सासू ससुराको हुँदैन, महिलाकै बाउ आमा तथा दाजुभाइको हुन्छ।

हजुर आदरणीय श्रोता मित्र, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक। रेडियोमा रोचकमा हामी कुरा गर्छौँ अब दुनियाँकै जब्बर मान्छेको बारेमा, जसलाई 11,000 भोल्टको करेन्टले पनि छुँदैन। हजुर, कार्यक्रम रेडियोमा रोचकमा यो प्रसङ्ग। करेन्टको सानो झट्काले पनि मान्छेको जिउ लल्याक लुलुक पारिदिन्छ, तर एकजना युवक यस्ता छन् जसलाई 11,000 भोल्टको करेन्टले पनि कुनै असर गर्दैन। भारतको हरियाणा स्थित सोनीपतमा बस्ने दीपक जाङ्गडा दुनियाँका एक विचित्र पात्र हुन्। 200 भोल्टको करेन्ट कुनै पनि मानिसलाई मृत्युको मुखमा पुर्याउन पर्याप्त हुन्छ, तर दीपकलाई भने 11,000 भोल्टको करेन्ट लगाइदिँदा पनि कुनै असर हुँदैन। 11,000 भोल्टले 500 घरको लागि बिजुली पुग्दछ। दीपकको छातीमा करेन्ट लगाएर कयौं पटक प्रयोग पनि गरिसकिएको छ, तर यसबाट पनि त्यो पुष्टि भइसकेको छ कि उनलाई करेन्टले कुनै असर गर्दैन। दीपकलाई आफ्नो जिउमा करेन्ट नलाग्ने कुराको अनुभूति पहिलो पटक 3 वर्ष अघि भएको रहेछ। घरमा हिटर बिग्रेपछि उनले हिटर बनाउने बेलामा हातले नाङ्गो तार छुन पुगे। करेन्ट बगिरहेको तार छुँदा पनि हातमा करेन्ट नलागेपछि उनी दङ्ग परे। उनको त्यो अनौठो क्षमता देखेर सबै अचम्ममा परे। आफ्नो यो अनौठो क्षमता भगवान्ले दिएको उपहार भएको उनी बताउँछन्। अरू कोही पनि मानिसले गर्न नसक्ने काम आफूले गर्न सक्ने भएकोले आफू दुनियाँकै भाग्यमानी मान्छे भएको उनको भनाइ छ। आफूले आफ्नो त्यो शक्ति गुमाउन नचाहने पनि उनी बताउँछन्। आखिर दीपकको शरीरमा के त्यस्तो शक्ति छ जसका कारण उनलाई करेन्ट लाग्दैन? त्यो रहस्यमय रहेको छ। उनले यो पत्ता लगाउनका लागि डाक्टरसँग धेरै पटक आफ्नो रगत परीक्षण पनि गराए, तर सबै रिपोर्ट सामान्य।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
7: कलियुग टाइम्स एवरी डे 11 to 12 p.m.

वेलकम ब्याक आफ्टर लास्ट कमर्सियल ब्रेक. तपाईँ हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा. रेडियोमा रोचक कार्यक्रम तपाईँले किप्स एफएम 98.3 MHz यो कम्पानियनमा ट्युन इन गर्न सक्नुहुन्छ. किप्स एफएम .com हामीलाई सुन्न सक्नुहुन्छ वर्ल्डमा. त्यस्तै हाम्रो पात्र ट्युन इन एप जस्तै एप्सहरू प्रयोग गरेर पनि हामीलाई मजाले सुन्न सकिन्छ. कार्यक्रममा तपाईँ समक्ष हामी ल्याउने गर्दछौँ विश्वमा घटेका अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरूको जानकारी, साथमा रमाइलो कथा तथा रहस्यमय रोचक जानकारीहरू कार्यक्रममा तपाईँले पाउन सक्नुहुन्छ. इतिहासका जानकारीहरू पनि तपाईँले पाउन सक्नुहुनेछ. आउनुहोस् कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ नै. डकर्मीका 120 श्रीमती सबैका लागि छुट्टै घर. हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ है त. दुनियाँका मानिसहरूमा फरक फरक खाले रुचि हुन्छन्. थाइल्यान्डका एकजना पुरुषको शौकका बारेमा थाहा पाउनु भयो भने तपाईँ हैरान हुनुहुनेछ. ती पुरुष यस्ता हुन् जसले जुन ठाउँमा गयो त्यो ठाउँमा कम्तीमा एकजना महिलासँग बिहे गरेकै हुन्छ. त्यस्तो पुरुषार्थका कारण उनले अहिलेसम्म 120 महिलासँग बिहे गरिसकेका छन्. ती व्यक्तिको नाम तम्बन प्रेजर्ट हो. उनी पेसाले डकर्मी हुन्. उनी घर बनाउनका लागि जहाँ जहाँ जान्छन् त्यहाँबाट एकजना महिलालाई बिहे गरेर ल्याउँछन्. थाइल्यान्डमा कानुनले बहुविवाह गर्न रोक लगाएको छ, तर तम्बनलाई एकपछि अर्को गर्दै बिहे गर्नका लागि कानुनले रोकेन. नकोन नायक प्रान्तका बासिन्दा ताम्बेनले हरेक महिलासँग बिहे गर्दा आफ्नो पहिलो श्रीमतीको सहमतिमै गर्ने गरेका छन्। उनले आफ्नो हुनेवाला पत्नी र सासू ससुराहरूसँग पनि आफ्नो बिहे भइसकेको बारेमा जानकारी गराउँदछन्। उनले जति पटक बिहे गरे पनि हरेक बिहेमा परम्पराको पूर्ण पालना गर्दछन्। अहिलेसम्म गरेका सबै बिहेमा उनले रीतिरिवाजको पालना गर्ने गरेका छन्। उनले 17 वर्षको उमेरमा पहिलो बिहे गरेका थिए. उनकी प्रथम श्रीमती उनीभन्दा 2 वर्ष कान्छी थिइन्। पहिलो पत्नीबाट उनका 3 सन्तान पनि छन्। आखिर किन यति धेरै महिलासँग बिहे गरेको? तम्बनको जवाफ रोचक हुने गरेको छ. उनका अनुसार जब उनले घर बनाउने काम सुरु गरे उनको चिनजान कैयौँ केटीहरूसँग हुन थाल्यो. जब कुनै सुन्दर केटीसँग चिनजान हुन्थ्यो तब उनले बिहे गरिहाल्थे. रोचक त के भने 120 पत्नी हुँदा पनि उनले सबैलाई सम्हालेका छन्। कुनै पनि पत्नीलाई आफ्ना त्यति धेरै सौता भएकोमा गुनासो र विरोध छैन. तम्बनले आफ्नै सबै पत्नीको इच्छा तथा आवश्यकता पूर्ति गरिदिने गरेका छन्। उनले हरेक पत्नीलाई एक एकवटा घर बनाइदिएका छन्। उनले सबै पत्नीबाट बच्चा जन्माएका छैनन्. हालसम्म उनका 120 पत्नी भएकोमा बच्चा बच्ची भने जम्मा 28 मात्र जन्मिए.

हजुर श्रोता मित्र, अब लाग्छौ हामी अर्को एउटा रोचक प्रसंग तर्फ नै, जहाँ 130 लिटर कच्चा तेलले नुहाउँछन् मानिसहरू। हजुर, पूरा प्रसंग कार्यक्रम रेडियोमा रोचकमा। विश्वमा अनेक खालका मान्यता, विश्वास, परम्परा तथा क्रियाकलापहरू हुन्छन्। आफ्नो जीव स्वस्थ राख्नका लागि मानिसले देखे सुने जानेसम्मका अनेक उपाय अपनाउन पछि पर्दैन। कतिपयले जीव स्वस्थ राख्न चिकित्सा विज्ञानको सहारा लिन्छन् त कतिपयले अन्धविश्वासको, अनि कतिले आयुर्वेदको। अजरबैजान भन्ने देशको एउटा सहरमा चाहिँ दुनियाँमा कहीँ नभएको शैली अपनाइन्छ स्वस्थ रहने उपायको खोजी गर्दै। त्यहाँका मानिसहरूले जीव स्वस्थ राख्न भन्दै कच्चा तेलले नुहाउने गर्दछन्। नाफतलान नामक उक्त सहरमा एउटा यस्तो हेल्थ सेन्टर रहेको छ जसले कच्चा तेलले नुहाइदिएर बिरामीको उपचार गर्दछ। बिरामीहरूलाई कच्चा तेलले भरिएको बाथ टबमा पसेर नुहाउन लगाइन्छ। अजरबैजान तेल निर्यात गर्ने एउटा प्रमुख देश हो। उक्त स्वास्थ्य केन्द्रमा छाला, नसा तथा बाथका रोगीहरू पनि उपचारका लागि टाढा टाढाबाट आउने गर्दछन्। कच्चा तेलले भरिएको बाथ टबमा डुबुल्की मारेर नुहाउनका अलावा यहाँ अन्य विधिहरू पनि छन्। तर 40 डिग्री सेल्सियस तापक्रममा 130 लिटर कच्चा तेलले भरिएको बाथ टबमा बिरामीलाई चोपलेर गरिने उपचार चाहिँ सबैभन्दा धेरै लोकप्रिय छ। त्यहाँ दैनिक 70 बिरामीको उपचार गरिने र रुस, काजिकिस्तान तथा जर्मनी लगायतका देशबाट समेत मानिसहरू उपचारका लागि आउने बताइन्छ। तातो तेलमा नुहाउँदा आफ्नो हड्डी तथा छाला सम्बन्धी समस्याहरू निको भएको मानिसहरूको अनुभव रहने गरेको छ।

हजुर, कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ। स्टेसन तपाईँको प्रिय स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्प्यानियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन। म निश्चल छु तपाईँको साथमा र आज मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला facebook.com/kiepsfm आजको लागि सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो र आगामी दिनमा यस्तै रोचक प्रसङ्गहरू ल्याउने बाचाको साथमा आजको लागि म निजल पनि बिदा भए। नमस्कार, टेक केयर एन्ड बाई बाई। सुन्दै गर्नुहोला किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्प्यानियन।

Life-Changing Quotes. जीवनमा तपाईसँग भएका साथीहरूको संख्याले फरक पर्दैन, तर तपाईसँग भएका साथीहरूको गुणस्तरले पक्कै फरक पर्दछ।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888, 98-32-35-888।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
16: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
17: कलियुग टाइम्स एवरी डे 11 to 12 p.m.

Life-Changing Quotes。असफलता भनेको विचार पुर्याएर पुनः प्रयास गर्ने अवसर हो। यो भनाई हो हेनरी फोर्ड को।

0: छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग
1: KIPS 98.3 FM your companion नेपाली सुपर हिट्स

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।